थाल विच तीन वस्तु पईओ सत संतोख विचारो अमृत नाम ठाकुर का पयो जिसका सबत अधारो जेको खावे जेको पुंचे तिसका होए उधारो ए वस्त तजी न जाई नित नित रख